0: بلڈ پریشر، دل جا مرض، فالج کھنگ، ٹی بی، مادے جو سور، مادے جی السر، تلی جو ودن، جگر، ہیپاٹائٹس بی سی، گردن جو انفیکشن، چہرے جو رنگ سانورو، چہرے جی خارش، فٹ فرڑیوں، بارن میں قد جو نہ ودن، مردن عورتن تے پوشیدہ بیمارن جو کامیاب علاج کیا وے تو۔ ڈاکٹر صاحب، ہر اربا خمیس، جمعے، چھنچر، آچر تے سومر تے صبح 10 کھاں شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودن پٹر پیٹرول پمپ کوٹری روڈ میراپور میں مریضن جو علاج کندا آہن۔ ایک دفعہ بیئر اواں کے لائیو کال نمبر نوٹ کرائیں دا دسی، جی 0301-9196-851۔ ان کال کرے کئی بھی بیماری بابت اواں جان حاصل کرے سکو تھا۔ جی ڈاکٹر صاحب، کال جی طرف رہندا سے۔
1: جی سر، بالکل۔
0: السلام علیکم۔
2: السلام علیکم۔
0: وعلیکم السلام۔
2: نہیں ڈاکٹر صاحب، دا گلا ہوں بابا۔
0: جی بابا، چھا پوچھن چاہندا ڈاکٹر صاحب، مخاطب ہے۔
2: سائیں پیر وسا گھر ہے، میں چلا یار مرز گلا ہے سر۔
0: جی جی سر۔
2: پر کئی ٹائم میں کہ سور بول تیل میں اگر ایک شو کرا تو ان میں گردے میں نے کہ پتھریوں۔
0: اچھا،
2: تو ڈاکٹر کہیں کو کبھی ان کو صلاح پوچھیا چاہوں دادا آپریشن کرا جی۔
0: صحیح۔
2: تو ہاں سے ڈاکٹر پوچھو نے دوا نے جا ہے تو ماں یہ ٹیسٹ بیس تو ہو جائے کہ کرائیں تو وہ کھنی چاہے یہ تھیو نے تو سائے لے صبح نے پر جی میں تو۔
0: جی جی بالکل ٹھیک ہے۔ ڈاکٹر صاحب وٹ ان مل وسا پڑھی ویسے تو بغیر آپریشن دے علاج موجود ہے۔ ودک تمام ایفم بدو ڈاکٹر صاحب کے بدائے تو۔
2: جی جی
1: جی بالکل۔ اچھا، آواز جو ایشو ہوئے تھوڑا آواز بالکل گھٹ پہ آیا دوست جو۔ سو اساں پانچ پروگرام جی شروعات میں جے کو ایسو ان کے بدایو تھا یہ بدائے ویندا ہوں تو چاہے پتھری آئے چاہے بواسیر آئے یا اڑے قسم جا جے کہ چاہے گردے میں پتھری آئے پتے میں پتھری آئے بغیر آپریشن جی ان جی ٹریٹمنٹ اساں جے ہومیوپیتھک دوا جے رستے موجود ہوندی ہے۔ ودیگ ॾिसो, शर्तिया इलाज केरु बि कोन कंदो आहे, न वरी असां कंदा आहियूं। असां हिकिड़ो शिफ़ा अलाह ताला जे हथ में आहे। इहो ई सबबु आहे जो दवा जॾहिं ॾींदा आहियूं त मरीज़ खे असां कोन जेको आहे सो मजबूर कंदा आहियूं या चवंदा आहियूं त तव्हां अची फ़ोन ते ॿुधायो। हू हिकिड़ो इनकरेज करण जे लाइ यानी हिमथाइण जे लाइ असांखे या जेको आहे सो जेके ॿिया उहे वीचारा ग़रीब हज़रात उहे दोस्त जिन खे इहा तकलीफ़ आहे ऐं हू नंढड़ी पथरीअ जे करे या वॾी पथरीअ जे करे सिधो उते वञी आपरेशन कराइनि था, इहे उन्हनि खे ॿुधाइण जे लाइ उन्हनि खे सम्झाइण जे लाइ हिते लाइव ईंदा आहिनि ऐं कॉल करे ॿुधाईंदा आहिनि त तव्हां जो हरु भरु पाण खे अधु कयो था या डॉक्टरनि वटि वञो था, आपरेशन करायो था ऐं उहा पथरी अॻिते हली वरी जेको आहे सो तयारु थी वञे थी, त इन खां बहितर आहे त होम्योपैथिक इलाज अवां करायो। होम्योपैथिक में बग़ैर आपरेशन जे पथरी 20 mm ताईं पथरी असां वटि पेशेंट जी निकिती आहे ऐं हिकु न अठ अठ ॾह ॾह पथरियूं बि निकितियूं आहिनि। सो इन जे करे वधीक शिफ़ा वरी बि आख़िर में इहा ई ॻाल्हि कंदा आहियूं त अलाह ताला ॾींदो आहे। बाक़ी जेको आहे सो असां क्लिनिक ते मौजूदु हूंदा आहियूं, टेस्टूं वग़ैरह जेके आहिनि उहे खणी आई पेशेंट खे चवंदासीं त ॾेखारे वञनि।
0: डॉक्टर साहब, हिकु ॿी कॉल जी तरफ़ हलंदासीं। अस्सलाम वालेकुम।
3: हेलो
0: जी अदा, अस्सलाम वालेकुम।
3: वालेकुम।
0: जी अदा, छा पुछण चाहींदा डॉक्टर साहब खां? ऐं केरु किथां था ॻाल्हायो? जी
3: गोॾनि में सूरु आहे बाबा, गोॾनि जो सूरु कोन थो छॾे।
0: अच्छा, उमिरि घणी आहे?
3: उमिरि साईं 20 साल खन आहे।
0: किथां पिया ॻाल्हायो?
3: रसूलाबाद खां बाबा, ॻोठ बचल बंबरो, जनेसर कंबाणी।
0: ठीकु आहे डॉक्टर साहब, तव्हांखे ॿुधाए थो, रेडियो ॿुधो।
1: ठीकु आहे, हीअ अधे जी का एज नाहे, अहिड़ी उमिरि नाहे जंहिंमें अहिड़े क़िस्म जी का पुराणी तकलीफ़ हुजे। ईअं वाइबादीअ जो सूर थी सघे थो, जेकॾहिं हा हिकिड़ो घणे वक़्त खां हुनखे रहंदड़ आहे त उनजी ट्रीटमेंट मुकमल थी सघे थी। बकाया हू जेको आहे सो जेकॾहिं ईअं उनखे वाइबादी जो सूरु आहे त घर वेठे ज़ैतून जो तेल या जीअं मां ॻाल्हि कई सरहन जे तेल में हेड विझी उहो लॻाए ऐं या राति जे टाइम में खीरु गरम करे उन में हेड विझी ऐं उहो बि खीर पी सघनि था इनशा ताला, उन सां बि काफ़ी अफ़ाको थी सघे थो। लेकिन जेकॾहिं इन जे बावजूदु उनखे उन इहो कुझु कयो आहे ऐं फ़र्क़ु न पियो आहे त कुझु असांजे होम्योपैथिक मेडिसिन्स आहे उहे ट्रीटमेंट वठी सघनि था इनशा ताला उन सां बि काफ़ी फ़ाइदो पियो
0: जी। लाइव कॉल जो नंबर आहे प्रोग्राम में 0301-96-8051 इन ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिलु करे सघो था
1: जी। बिल्कुलु पंहिंजे असां ॿुधंदड़नि ताईं इहो पैगाम ज़रूरु पहुचाईंदासीं त जेकॾहिं कंहिं बि बीमारी जे मुतालिक या शेड्यूल जे मुतालिक अव्हांखे पुछणो आहे त कॉल नंबर मौजूदु आहे 0301-21-96-851 यानी 2-3-1-2-1-9-6-8-5-1 यानी 0301-21-96-851 ते कॉल करे तव्हां पंहिंजो मसइलो ॿुधाए सघो।
0: वॾी महिरबानी सर। सर हाणे वक़्तु आहे शॉर्ट कमर्शियल ब्रेक जो, त हलूं था शॉर्ट कमर्शियल ब्रेक जी तरफ़। गॾु गॾु रहिजो ऐं ॿुधंदा रहो GFM 94।
4: लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ड जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट। बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-338-5569।
5: आशिक होंडा शोरूम मेहरापुर, एटलस होंडा मोटरसाइकिल जो पर एतमाद, बा अख्तियार 3S डीलर, आशिक होंडा मोटर्स मेहरापुर, जिते नई मोटरसाइकिल जी सेल कंपनिया जे मुकरर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर, सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनिया जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टैचिंग मशीन जे ज़रिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। आशिक होंडा मोटर्स, एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर, राब्ते जे लाइ आसिम हुसैन आराई 0307-359-2120।
4: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिकर छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज। एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने, मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-338-5569।

0: डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾींदा आहिनि, जिन में तकरीबन गुर्दे पिते ऐं मिसाने जी पथरी जो बग़ैर ऑपरेशन जो कामयाबु इलाजु कयो वञे थो, संदनि जोड़नि गोॾनि जो सूरु, कुनरग जो सूरु, नक कन गलो पुराणो नज़लो, निछू मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी ऐं नज़र जो कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, शुगर ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज खंघु, टीबी मादे जो सूरु, मैदे जी अल्सर, तिले जो वधणु, जिगर हेपेटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरणियूं, ॿारनि में कद जो न वधणु, ऐं मर्दनि ऐं औरतुनि जे पोशीदा बीमारियुनि जो इलाजु कयो वञे थो। प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थियण जे लाइ असांजो नंबर आहे 0301-2196-851। डॉक्टर साहब, जीअं तव्हां हिन मौज़ू बाबति ॼाण ॾिनी, उन त वधीक जेको तव्हां सर चवणु चाहियो वधीक डिटेल में ॿुधाइण जे लाइ।
1: अहिड़े तरीक़े सां असां पंहिंजे दोस्तनि खे ॿुधाईंदा मुख़्तलिफ़ बीमारियुनि जे हवाले सां, त मुख़्तलिफ़ बीमारियूं जीअं असां पंहिंजे प्रोमो में ॿुधाईंदा आहियूं त नक कन गले जे हवाले सां जेके बि प्रॉब्लम्स हूंदा आहिनि, कंहिंजे नक जी हॾी टेड़ी थी वेंदी आहे या नक जे हॾीअ जे मथां गोश्त अची वेंदो आहे, उन जा खुड़ सारा असबाब हूंदा आहिनि जंहिंजे करे जेको आहे सो थींदो आहे, एलर्जी जेके यानी घणे टाइम खां वठी निछूं ईंदियूं आहिनि ऐं उहो न छॾींदी आहिनि, या लटकाइण सां कंध लटकाइण सां पाणी नक मां पियो वहंदो आहे, उन जो बि मुकमल ट्रीटमेंट मौजूदु आहे। एस्थमा एलर्जी कंहिंखे यानी फेफड़नि जी दमो रहंदो आहे, फेफड़नि जा जेको आहे सो यानी बलगम अची वेंदो आहे, या साह न खजी सघंदो आहे, साह जूं नालियूं तंग थी वेंदियूं आहिनि, पोइ माण्हू नेबोलाइज़ कराईंदा आहिनि या कैप्सूल हूंदो आहे मशीन में विझी छिकींदा आहिनि। इहो सिर्फ़ु ऐं सिर्फ़ु हिकु त आदत विझंदड़ जेकी आहे सो इलाजु आहे, यानी जेसि ताईं तव्हां हुनजा आदि थी वेंदो, जेसि ताईं तव्हांखे नेबोलाइज़ न थींदो, जेसि ताईं तव्हां कैप्सूल न छिकींदो, या जेसि ताईं तव्हांखे उहा इंजेक्शन न लॻंदी त तव्हांजी जान कोन छुटंदी। हीअ का हिकिड़ो इलाजु न आहे, हीअ सिर्फ़ु तव्हांजे उन वक़्त जी बचाव आहे बसि, यानी ट्रीटमेंट जेकॾहिं चाहियो था त उहा होम्योपैथिक में हुनजी ट्रीटमेंट मौजूदु हूंदी आहे, जेकी मुकमल अंदरि काज ऑफ रीज़न जेको ॾिसंदी आहे, जंहिं सबब जे करे अव्हांखे इहो मसइलो थियो आहे, उन सबब खे उहा दवा दुरुस्त कंदी आहे ऐं उन सां पोइ उहो मसइलो तव्हांजो हल थी वेंदो आहे। अहिड़े तरीक़े सां घणनि खे कार्डियाक इस्थमा थींदी आहे, यानी दिलि जो सहिको थींदो आहे, पाणी दिलि जे तरफ़ मथे अची वेंदो आहे, दिलि कमज़ोर थी वेंदी आहे, बी पी वधी वेंदो आहे, खोड़ सारा असबाब हूंदा आहिनि, उनजी मुकमल ट्रीटमेंट असां वटि होम्योपैथिक में मौजूदु हूंदी आहे, या कंहिंजो जेको आहे सो तव्हां ॾिसंदा आहियो ॿिया खोड़ सारा असबाब जीअं नंढा ॿार आहिनि अॼुकल्ह बिस्तरे में पेशाब कंदा आहिनि, इहो हींअर सिस्टम जेको जेको मसइलो आहे आम थी वियो आहे, मायरूं परेशान हूंदियूं आहिनि त हाणे उन्हनि खे छा कयूं, या सियारे में ॾिसो हंधु मटाइण जो केॾो वॾो इशू हूंदो आहे, इन जे करे उनजी दवा मौजूदु हूंदी आहे त तव्हां जीअं नंढनि ॿारनि खे उनजा बि ॿिया बि रोकथाम जा जेको तरीक़ा हूंदा आहिनि, राति जे टाइम में ॿार खे पेशाब कराए सुम्हारणु घुरिजे ऐं पाणी घटि पीआरिजे राति जे टाइम में, त अहिड़े तरीक़े सां उन खां बचाव थी सघे थो। लेकिन दवा जे रस्ते इनखे जेकॾहिं थी वियो आहे, उनजो मसानो कमज़ोरु आहे, त हुनजो तव्हां दवा जे रस्ते ट्रीटमेंट ॾेई सघो था, या अच्छा तर हूंदा आहिनि नंढनि ॿारनि खे तव्हां जेको आहे सो खाराए सघो था, उन सां बि काफ़ी जेको आहे सो फ़ाइदो पइजी वेंदो आहे। अहिड़े तरीक़े सां जेको जिन जो कदु नंढो वधे, कद जो इशू हूंदो आहे, या नंढा ॿार हूंदा आहिनि जेके नंढे बचपन खां पोइ उहे हली न सघंदा आहिनि, या डुबरा हूंदा आहिनि, कदु न करे सघंदा आहिनि, वज़न न वधाए सघंदा आहिनि, या जेको आहे सो पाण खे जेको आहे सो हेल्दी यानी माण्हू घटि महसूसु कंदो आहे, त इन हवाले सां बि असां वटि होम्योपैथिक में ट्रीटमेंट मौजूदु हूंदो आहे। असांजी अजड़ियूं भेनरियूं घणियूं परेशान हूंदियूं आहिनि, किन खे अॼु बि हिकिड़ा ॾींहुं आई जंहिंखे चहिरे ते वार हुया, सो तमामु घणी परेशान हुई, लेकिन उनजो बि असां वटि कामयाबु इलाजु मौजूदु हूंदो आहे, उनजा बि खोड़ सारा असबाब हूंदा आहिनि, हार्मोन्स जे घटि वधाई जे करे इहो प्रॉब्लम थींदो आहे, ऐं पोइ जेको आहे सो उनजी बि दवा जेको आहे सो आहे जंहिंसां उहो इलाजु थींदो आहे। अहिड़े तरीक़े सां चहिरे ते छायूं हूंदियूं आहिनि, या चहिरे ते मोहिड़ा थी वेंदा आहिनि, चहिरे ते दाग़ दॿा थी वेंदा आहिनि, पोइ असां वटि अॼुकल्ह फार्मूलाज काफ़ी सारा निकिरी पिया आहिनि, चार पंज क्रीमूं पाण में मिलाईंदा उहा ई उहे जेको आहे सो उन ते ख़र्चु थींदो आहे काफ़ी सारो, लेकिन उहो ख़र्चु जेकॾहिं अव्हां जे हमेशह जे लाइ बहितरीन थी वञे त पोइ त बहितरु आहे, लेकिन सिर्फ़ु हिकिड़ो आरज़ी उनखे करण जे लाइ त उहो तमामु नुक़सानकारु आहे, उहा आरज़ी ई हूंदो आहे छो जो उहे क्रीमूं जॾहिं मिलंदियूं आहिनि उन क्रीमुनि जो इहो कमु न हूंदो आहे अछो करणु, ऐं उहा असांखे ख़बर नथी पए छो जो असांजी चमड़ी अछी थी वेंदी आहे, असां सम्झो शादी आहे अछे करण जूं जेको आहे सो क्रीमूं आहिनि, लेकिन असल में दरअसल हुन उहे उन चमड़ीअ खे तव्हांजे खे साड़नि थियूं। अॼुकल्ह त अहिड़ियूं इंजेक्शन्स बि निकितियूं आहिनि, अहिड़ा कैप्सूल्स बि निकिता आहिनि जेके खाइण सां सॼो माण्हू गोरो थी वञे थो, अछो थी वञे थो, लेकिन हुननि जा साइड इफ़ेक्ट्स एॾा वॾा ख़तरनाक आहिनि, उन्हनि सां गुर्दा ख़तमु थी वञनि था, उन सां यानी ॿिया प्रॉब्लम्स खोड़ सारा थी वञनि था, इन जे करे अहिड़नि शयुनि खां अवां अवॉइड कयो, छो जो हिकिड़ी कुदरत जी तरफ़ां जेकी बनावत आहे उहा कुदरती आहे, कुदरत जी बनावत खे तव्हां जेकॾहिं छेड़ींदव त तव्हांखे नुक़सानु थींदो, इन जे करे जेको आहे सो हा असां वटि जेके मेडिसिन्स आहिनि अव्हांखे पहिरां बि ॿुधायो आहे हिस्ट्री में, हींअर बि ॿुधायूं था, या जेके क्रीम्स आहिनि हिकिड़ी जड़ी बूटियुनि मां ठहियल आहिनि, केमिकल्स माना आहिनि हू केमिकल्स आहिनि, जेकॾहिं जड़ी बूटियुनि वारी शइ कॾहिं बि अव्हांखे नुक़सानु कोन ईंदी, केमिकल अव्हांखे नुक़सानु ईंदो आहे, सो इन जे करे अवां उनखे छॾे करे, ऐं असां वटि हिते असल में माण्हू उन जी तरफ़ ज़्यादा इन जे करे था वञनि त उते क्विक रिलीफ आहे, जल्दी जेको आहे सो माण्हू जल्दी जी तरफ़ भॼनि था त असांखे जल्दी उतां फ़ाइदो पए, भई जल्दी फ़ाइदो पए लेकिन आरज़ी पए त कहिड़ो फ़ाइदो आहे, तव्हां जल्दी त फ़र्क़ु पवंदो उन वक़्तु वेंदो, फ़िलहालु तव्हांजी चमड़ी अछी थी वई, लेकिन तव्हां उनखे छॾे त ॾिसो, छॾण खां पोइ वरी तव्हांखे हुन खां वधीक जेको आहे सो कारा दाग थी वेंदा, रंग अञा वधीक ख़राबु थी वेंदो, ऐं उहे जिन भाउरनि इहो कयो हूंदो, जिन भेनरुनि इहो कयो हूंदो, उनखे अंदाज़ो हूंदो, सो लेकिन ॿुधाइण जो मक़सदु सिर्फ़ु हिन प्लेटफॉर्म तां इहो आहे त तव्हां इन जी मुकमल पंहिंजी ट्रीटमेंट करायो, तव्हांजो जेको असुलु पंहिंजो रंग हूंदो उनजी सफ़ाई थींदी, ऐं उन में जेके चहिरे में तव्हांखे ऐं अॼुकल्ह जेके गर्दो गुबार आहे उहा जेकी मटी जेकी तव्हांखे अची वञे थी चहिरे में, मसामनि में पइजी वञे थी सुराखनि में, त उहा क्लियर थी वेंदी, तव्हां उहा घर वेठे बि जेको आहे सो पंहिंजो हुनजो ॿिया खोड़ सारा तव्हां जेको आहे सो लोशन्स ते ख़र्चु कयो था, घर में पंहिंजो जेको आहे सो उनजी क्लीज़िंग करे सघो था, खीरु काढ़े उनजी जेकी मलाई निकिरंदी आहे उन में लींबू विझी ऐं उहो तव्हां चहिरे ते लेप करे ऐं उनखे तव्हां कॉटन सां या टिशू सां साफ़ु कंदो, ॾिसंदो त केॾी सारी तव्हांजी मेराण चहिरे मां जेको आहे सो निकिरी ईंदी, ऐं उहो तव्हांजे लाइ तमामु हिकिड़ो फस्ट क्लास चहिरो तव्हांजो शादाब थी वेंदो, राति जे टाइम में तव्हां उनखे गुलाब जे पाणी सां जेको आहे सो धोई सघो था, अर्के गुलाब जेको हूंदो आहे उहो काफ़ी तव्हांखे फ़र्क़ु ॾेई सघे थो, टमाटो हिकिड़ो कुदरती शइ आहे लेकिन उनजा असांजी सब्ज़ी तौर ते यूज़ थींदो आहे, फ्रूट तौर ते यूज़ थींदो आहे, लेकिन उनजा अनेक फ़ाइदा ॿिया बि आहिनि, उन में थोरी मथां खंड लॻाए ऐं उन सां तव्हां चहिरे ते जेको आहे सो लेप कंदो त चहिरे जी जेकी बि मेर मिटी आहे उहा बि न सिर्फ़ु उहा निकिरी वेंदी पर के इनखे कंटिन्यूस करण सां चहिरे जा दाग धबा ख़तमु थी वञनि था, ऐं हुस्न यूसुफ़ जेको आहे सो जड़ी बूटी आहे उनजो पाउडर मिलंदो आहे उहो जेको आहे सो तव्हां जेको आहे सो ॾही में मिलाए करे चहिरे ते लेप करण सां बि चहिरो तव्हांजो हुस्न यूसुफ़ नालो ई हुनजे करे रखियल रखियल आहे जेको यानी हुन में हज़रत यूसुफ़ जो हुस्न वांगुरु जेको सो यानी कश्मो आहे, अहिड़े तरीक़े सां खोड़ सारी ॿियूं शयूं आहिनि, लेकिन इन खां वधीक इन्हनि शयुनि खां पंहिंजी सिहत जो खां पाण खे ख़्यालु रखिणो आहे, पाणी ज़्यादा इस्तेमालु करिणो, पाणी ज़्यादा इस्तेमालु करण सां अव्हांजे जिस्म में डिहाइड्रेशन जी यानी पाणी जी कमी कान थींदी, अव्हांजी नमी जेको आहे सो जिस्म में रहंदी, चहिरे में नमी रहंदी, त इन सां बि जेको आहे सो अव्हांखे काफ़ी सारो जेको आहे सो फ़ाइदो पहुची सघे थो, पर ऐं गरम शयूं जेके असां चटपटी शयूं इस्तेमालु कयूं था उन्हनि खां असांखे जेको आहे सो यानी चाट थी वई या गरम मसालेदार शयूं थी वई इहे इस्तेमालु न करणु घुरिजनि, थधियूं शयूं इस्तेमालु करे सघो था, थधा फ्रूट इस्तेमालु करे सघो था, खीरो वांगुरु तव्हां चहिरे ते लेप करे सघो था ऐं खाई सघो था, उन में 90% पाणी हूंदो आहे, उन सां अव्हांखे काफ़ी सारो जेको आहे सो फ़ाइदो पहुची सघे थो, इहे सभु शयूं इहे अव्हांजा लोशन इहे स्क्रब इहे फेस वॉश सभु इन्हनि मां ई जेको आहे सो अव्हां ॾिसो एप्रीकाट कोकम्बर इहे छा आहिनि इहे तव्हांजा जेको आहे आड़ू इहे कुदरती हिकिड़ो फ्रूट आहे इहे शइ मौजूदु आहिनि पर उन्हनि जूं जेको इनग्रीडियंट्स अव्हांजे केमिकल्स में विझी अव्हांखे ॾियनि था उहे पर तव्हां ख़ुदि उहे शयूं जेकॾहिं हिते मौजूदु आहिनि उहे इस्तेमालु कयो उन्हनि मां अव्हांखे ख़ुदि जेको आहे वधीक फ़ाइदो पइजी सघे
0: तव्हांजो मौज़ू कंटिन्यू कंदासीं। السلام علیکم ادا.
2: السلام علیکم.
0: وعلیکم السلام.
2: بھائی کیا حال ہے؟
0: الحمدللہ ٹھیک ٹھاک. آپ بتائیں.
2: کتوں کیا کال آئے ہو؟
0: ادا پروگرام میں کال کی ہے نا تما. ہاں چھا پوچھنا چاہیے ڈاکٹر صاحب کا.
2: اے گوڈن میں سور ہے پوچھنا چاہیے ہے.
0: گوڈن میں سور ہے ٹھیک ہے پروگرام بدو ڈاکٹر صاحب وہاں کے بدائے تو
1: دوستن کے ریکویسٹ بھی ہے تو وہاں کی خبر ہے تو ہی اسن جو سندھی پروگرام ہے تو وہاں بغیر ٹائم خراب کرنے جے وہاں صرف سندھی میں ڈائریکٹ پوچھی سکو تھا ائیں دوہاں کی خبر بھی ہے تو جے کو ایسو ہر کے جو ٹائم قیمتی ہوتا ہے ایکچولی جڑے تکلیف کیڑی بھی ہے ماں جوڑن دے حوالے سا پہرا بھی بدائم تو جے کہ تکلیف ہے تو سرن جو تیل ہے گرم کرے عارضی جے کہ تکلیف ہے تو وہ لگائیں دا ان سے کافی فرق پے جیندو زیتون دے تیل سا کافی فرق پے جیندو جے مرض پرانو ہے تکلیف پرانی ہے ان دی ٹریٹمنٹ کرن دے لئی تو ہاں اپن دی کلینک تے اچھے سے ہوتا جی سر
0: بڑی مہربانی سر ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں جن میں گردے پتے مسانے جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا وے تو سندن جوڑن گودن جو سور کن رگ جو سور نک کند گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وڑ کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی سور مختلف بیمار بابت جان دیندا ہے ڈاکٹر صاحب ایک بھی لائیو کال جی طرف ہلندا سی
1: جی سر
0: السلام علیکم.
2: السلام علیکم.
0: وعلیکم السلام.
2: انشاء اللہ خوش ہو خیر
0: ہیں الحمدللہ ٹھیک ٹھاک ستا بتاؤ چھا پوچھندا ڈاکٹر صاحب کا
2: پتہ جن کا سوال آیا ہوں مرجام راج پر
0: جی جی
2: یار سیکو آسان سے خاندانی
0: اچھا
2: بابا سائیں کے باہیں مکھے جو آہیں
0: عمر گھنی ہے تو ٹھیک ہے بدو ریڈیو بدو ڈاکٹر صاحب بدائے تھے جی سر
1: ہکڑی گال دوست کے بدائیں تو ہک دسو ہکڑی پرانی تکلیف ہے خاندانی تکلیف ہے ائی وڈی پرانی تکلیف ہے تو وا کیں بھی 10 15 سان صرف تواں کے ان تکلیف میں فلال تھوڑو ریلیف ملی سکے تو جان کون چھٹی سکندی ہے جان اواں جی چھٹندی ہے اواں جی ٹریٹمنٹ کرن سان علاج کرن سان جتے تواں ہتے مہنگی سوئیوں ہنایو تھا باف ڈیاریو تھا مشین استعمال کیا تھا اتنے یا تکلیف کون وجے تھی باقی اتنا 10 15 تے تکلیف کی ویندی ان جی ٹریٹمنٹ تھیندی ہومیوپیتھک علاج کے ذریعے پہا تو کیڑو سبب ہے وہ ہسٹری پیشنٹ کا وٹ بھی ہے خاندانی ہے یہ ہے ڈسٹ میں تھی ہے اسموکنگ میں تھی ہے کمزوری میں تھی چھاما تھی ان کی وی ٹریٹمنٹ تھیندی ہے وہ ان کے تواں جے پھپھڑن ماں پہرا جے کو جے کہ ساج نالیو تنگ آئن وہ آزاد تھیندیو بلغم نکلندو وہ پھپھڑ جے کو کمزور آئن انہن جی طاقت جی دوا دے بھی یا اگتے جے لائے وہ پروسیس میں یا ان میں 2-3 مہینے جو ایکڑو سسٹم ہوندو ہے جیسا اواں جو پیشنٹ جے کو بالکل ان میں تیار تھی ویندو ہے سو ان دے کرے جے کدی تکلیف پرانی ہے تے ان جی ٹریٹمنٹ تھینی ان جو علاج تھیندو باقی ہتے ان پروگرام جے توسط سان واں کے اترو ضرور بدائے سکندا سی تاں جے کدی اساں اٹ نتھا پہنچ سکو تے تاں پانجی کیئر کرے سکو تا مثال اساں ہن وقت بھی سن بھی گھنو استعمال کرنا ہوں کہ دوست بھاجی گھی میں کھیندا نہ سام انہن کے ہزار دفعہ جلیو ہے تے بھائی بھاجی تیل میں استعمال کیو تھدو پانی استعمال زیادہ نہ کیو ترل شیوں استعمال نہ کیو ڈسٹ کا مٹی کا دھوئے کا جے شے ماں واں کے الرجی ہے پرفیوم ماں تو وہ شے واں جے کو استعمال نہ کیو ائی ماسک جو استعمال کیو روزانہ رات جو پانی گرم پانی دی باف دیو ائی چاور استعمال نہ کیو اڑے شے استعمال کیو رات جو قہوہ ٹھائے ان میں ادرک وجی دار چینی وجی بکارا مرچ ان جو قہوہ ٹھائے وہ استعمال کیو ان سان بھی اواں جے ساج نالیو جے کو سو آزاد تھی سکے تو بینگ اے ٹیمپریری ٹائم ناٹ جے کو سو ریگولری ان جے کرے تو عارضی طور تے فائدہ جے کو سو نہ وٹھو مکمل طریقے سے فائدے وٹھن دے لئی مکمل ٹریٹمنٹ جے کو سو تو کرایو جی سر
0: جی سر بالکل ڈاکٹر صاحب کال جی طرف لندا سی
1: جی سر
0: السلام علیکم. وعلیکم السلام. جی دا چھا پوچھنا چاہندا ڈاکٹر صاحب کھا
2: جی وا
0: چھا پوچھنا چاہندا ڈاکٹر صاحب کھا
2: ڈاکٹر صاحب مکے سور تو پئے
0: کاتھ سن کر چھڑا
2: اے مکے پاسے میں سور تو پئے.
0: اچھا ہاں پاسے میں ہیٹھے یا متھے چیل کا
2: چیل میں سور تو پئے.
0: اچھا کتھوں پہ گلاؤ
2: اساں یہ رانی پور کا پتہ لایا ہوں.
0: ٹھیک ہے ریڈیو بدھاواں کہ ڈاکٹر صاحب بتائے تو
1: جس بالکل وہاں کے جے پرانو تکلیف ہے تے مکمل علاج کرے ورنہ فی الحال جے کنے عارضی طور تے تکلیف ہے تے جے زیتون جو تیل ان جے لئی تمام مفید ہوندو ہے. اواں زیتون جو تیل ان کے لگائے سو رات جو کھیر گرم کرے ان میں ہیڈ وجی ہے وہ پیو انشاءاللہ تعالی ان سان اواں کے کافی جکو سو فائدہ پی جیندو ہے. یا وری رات جے ٹائم میں اواں تیل سرہ جو گرم کرے ان میں اے سنڈ ا جان وجی ان جے لون جکو سو اواں کرائے سکو تھا ان سے بھی کافی جو لوڑ یہ تھو ہے جو مانا ہلکو ہلکو جو تم لگائے چڑھو ان سے جو بھی جسم میں ریح جو وائی بادی جو یا جو اندر ایسا بھی درد ہوں وہ بھی ان سے سو ختم تھی ویسے ہے. لیکن صرف جہاں عارضی والی تکلیف ہے جی پرانی تکلیف ہے تو ان کے لیے ٹریٹمنٹ تھی جی دواؤں اندر ونی پانچ اثر ڈیکھار
0: جی پروگرام ہے صحت کی پروگرام صحت کی گال میں شامل تھے لائیو کال جو نمبر ہے 0301-196-851.
1: ان سے گڈو گڈ اواں دوستوں کے صرف ایکڑی گال ضرور نوٹ کرے نہ ہلنداسی اساں جا ہفتے جا ٹے ڈیاں جمعہ چھنچر آچر چیک اپ فیس فری رکھل ہوندو ہے جہم دوست کے جکدے کو ضرورت مند ہے تے ان ٹرن ڈین میں اچھی کرے ان میں فائدہ وٹھ سو دواؤں جو مریض وٹھن اسٹور تھا. لیکن بقیا چیک اپ فیس جی ڈاکٹر کی ہوں ہے وہ جرمن ہومیوپیتھک ادارے کی طرف فری ہوں ہے. اواں جمعہ چھنچر آچر یہ ضرور یاد رکھ
0: سر بیا ڈی جی ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے صبح 10 کھان 5 وگے تین جرمن ہومیوپیتھک کلینک ساموں ودن پٹر پیٹرول پمپ کوٹڑی روڈ میں میرا کوٹڑی روڈ میراپور میں مریضوں کو علاج کندا ہے. اسان لائیو کال جو نمبر ہے 0301-196-851. ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں جن میں سندن جوڑن گوڈن جو سور کن رگ جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر دلی جو ودن جگر ہیپاٹائٹس بی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرنیوں بارن میں قد جو نہ ودن عورتوں مردن جے پوشیدہ بیمارن جو علاج کیا ونے تھے. ہلو تھا ایک بھی کال جی طرف السلام علیکم جی ادا کہہ رہے کتھا کا ادا پہ رہے ہیں تو ریڈیو سیٹ بند کیوں پانچو
1: کال کٹو
0: جی ادا چھا پوچھن چاہندا ڈاکٹر صاحب کا
2: ڈاکٹر صاحب کو تے یہ پوچھن تھا کہ ایوں تے گھر آ رہی ہے موں جی انہاں جی تک 40 سال عمر
0: جی جی
2: تے انہاں کے جیل میں سورا تقریبا 8 گھن تھیوا نے اکڑی جنگ میں سور پئے ہو.
0: اچھا ٹھیک ہے کتھوں پہ گلایو سر
2: جی سائیں ایں سوئیے کتھوں پہ گلایو.
0: اچھا ٹھیک ہے ریڈیو بدو کہ ڈاکٹر صاحب بدائے تھو
1: دوست کے بدائیس ان کے جو سو گھر ڈے تکلیف ہے ادڑی کے تو جو ان طریقے سے بدھا تو رگ جو سور کن رگ جو سور ہوں شٹی کا پین بھی ہوں تو وہ تکلیف تھی سکے تھی جہاں اڑے قسم کی تکلیف ہے ان جو مکمل علاج ہومیوپیتھک میں موجود ہے. سو بہتر ادے کے یہ چاہیے تو سب ہی روبرو ڈیکھارے وجے تو بہتر رہو چو ان تکلیف میں مہو کھوڑ سارا بیا ڈس پند یہ کرن پان مرادو وہ نقصان کار ہیں. مالش ان تکلیف میں ہرگز نہ ہے کرنی روبرو ڈیکھاریندا تو ود میں ود جو سو فائدہ پی سکے تو
0: असांजे प्रोग्राम में लाइव कॉल जे ज़रिए शामिलु थी सघो था। जेको लाइव कॉल जो नंबर आहे 0301-9196-851। इनते कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिलु करे सघो था। डॉक्टर जो एड्रेस ऐं टाइम इहो आहे, डॉक्टर साहिबु हर अरबा खमीस जुमे छंछर आचर ऐं सूमर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधन पटरा पेट्रोल पंप कोटड़ी रोड मेरापुर में मरीज़नि जो इलाज कंदा
1: आहिनि।
0: अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे। जीअं डॉक्टर साहिबु, वक़्तु गुज़रंदे देरि न आहे लॻंदी ऐं असांजे अॼोके प्रोग्राम सिहत जी ॻाल्हि जो वक़्तु पंहिंजो पुॼाणी त पहुतो। ईंदड़ प्रोग्राम ताईं इजाज़त ॾींदा पंहिंजे मेज़बान अहसान अली सियाल खे। अलाह हाफ़िज़।

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیو تم پر ہلے ہی نہ تو، چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نہ ادا؟
2: یار اج کل شہرن توڑے گوچھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو، مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی، کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
0: مجھے دکان جی بیٹھ ہلندی.
1: ہاں ادا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پر ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پر. رابطے لائے منصور احمد میمن 0301-380-8343.
3: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए. घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 03003385 69.